0: Life-Changing Quotes. डरलाई आफैसित राख्नुहोस्, तर हौसलालाई सबैसित बाँड्नुहोस्। यो भनाई हो रोबर्ट लुइसको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यु क्यान डान्स,
6: यु क्यान सिंग, ऑल यु गॉट टु डू इज
7: जस्ट ट्यून इन
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: megahertz.
1: The Pine Sunday Hunsa, Kips FM, 98.3 megahertz, your companion.
2: Kips, time check.
3: अहिले बिहानको 7 बजेको छ.
4: Keeps you cool.
5: Keeps you alive.
6: Keeps you entertained. Kips 98.3 FM. Your companion. Your companion. Your companion.
7: केही नौलो
8: रोचक
7: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
9: हेलो नमस्कार तपाईलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा रेडियोमा रोचकमा म निश्चल उपस्थित भइसकेको छु र तपाईले किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पनीमा सुन्न सक्नुहुन्छ कार्यक्रम रेडियोमा रोचक र वर्ल्ड वाइड kipsfm.com बाट सुन्न सक्नुहुन्छ हाम्रो पात्रो ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सकिन्छ कार्यक्रममा हामी तपाईँका लागि विभिन्न गीत सङ्गीतहरू ल्याउने गर्दछौँ भने साथमा विश्वमा घटेका रमाइलो तथा रहस्यमय रोचक जानकारीहरूको साथमा आश्चर्यजनक घटनाहरू र अनेकौँ रोचक कथाहरू तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ कार्यक्रम रेडियोमा रोचकमा आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ पहिलो साङ्गीतिक कोसिलीबाट जुन चाहिँ रहेको छ सत्यराज आचार्य अनि स्वरूपराज आचार्यको आवाजमा मैसा

कार्यक्रममा लागौं पहिलो रोचक जानकारीतर्फ, जुन चाहिँ महाभारत कालको रहेको छ। महाभारतको युद्धमा भएको थियो परमाणु बमको प्रयोग। हजुर, यो निकै नै रोचक जानकारी रहेको छ। कार्यक्रम रेडियोमा रोचकमा विस्तारमा हामी सुन्छौँ। परमाणु बम अहिले दुनियाँको सबैभन्दा खतरनाक हतियार हो। दोस्रो विश्वयुद्धका क्रममा विश्व इतिहासमा पहिलो पटक सन् 1945 अगस्त 6 जापानको हिरोसिमा सहरमा अमेरिकाले परमाणु बम खसालेको थियो। त्यस्तै अगस्त 9 नागासाकी सहरमा अर्को परमाणु बम खसालियो। त्यस यता विश्वमा परमाणु बमको प्रयोग गरिएको छैन। यस हिसाबले परमाणु बमको पहिलो तथा अन्तिम प्रयोग नै सन् 1945 जापानमा भयो। तर एउटा नयाँ दावी अनुसार परमाणु बमको पहिलो प्रयोग महाभारतको युद्धमा गरिएको थियो। वैज्ञानिकहरूले महाभारतको युद्धमा परमाणु बमको प्रयोग गरिएको प्रमाण फेला पारेको दावी गरेका छन्। परमाणु बमको आविष्कार गर्ने वैज्ञानिक जुलियस रोबर्ट ओपनहाइमरले आफ्नो अनुसन्धानमा यो कुराको खुलासा गरेका छन्। उनका अनुसार महाभारत कालमा नै परमाणु बम जस्ता विनाशकारी हतियारको प्रयोग भएको थियो। गीता तथा महाभारतको गहन अध्ययन गरेका ओपनहाइमरले यस्तो दावी गरेका हुन्। उनले महाभारतमा उल्लेखित ब्रह्मास्त्रको मारक क्षमताको अध्ययन गरे। उनको त्यो अनुसन्धान मिसनको नाम थियो ट्रिनिटी, अर्थात् त्रिदेव। सन् 1939 1945 बीचमा ओपनहाइमर तथा अन्य वैज्ञानिकको एक टोलीले अनुसन्धान गर्यो। त्यस अनुसन्धानको निष्कर्ष थियो कि महाभारतमा जुन ब्रह्मास्त्रको प्रयोग गरिएको थियो त्यो आजको परमाणु हतियार समान शक्तिशाली थियो। भारतीय लेखक तथा अनुसन्धानकर्ता पद्माकर विष्णु वर्तकले पनि महाभारतमा प्रयोग गरिएको ब्रह्मास्त्र परमाणु बम जत्तिकै शक्तिशाली भएको आफ्नो स्वयम्भू नामक शोध ग्रन्थमा उल्लेख गरेका छन्। रामायण तथा महाभारत कालमा ब्रह्मास्त्र सबैभन्दा खतरनाक हतियार थियो। त्यसकालमा केही योद्धाहरूसँग ब्रह्मास्त्र थियो। शास्त्रमा उल्लेख भए अनुसार ब्रह्मास्त्र प्रयोग गर्ने व्यक्तिसँग त्यो अस्त्र फिर्ता लिन सक्ने क्षमता पनि हुन्थ्यो। तर द्रोणाचार्यका पुत्र अश्वत्थामाले ब्रह्मास्त्र फिर्ता लिने तरिका सम्झना भएन। सोही कारण उनले प्रहार गरेको ब्रह्मास्त्रले भयंकर क्षति पुर्याएको थियो। सिन्धु घाटी सभ्यतामाथि भएको अनुसन्धानले पनि 5000-7000 ईसापूर्व हडप्पा तथा मोहेन्जोदाडोमा यस्ता केही मानव कंकाल फेला परेका छन् जसको अध्ययनबाट ती कंकाल विनाशकारी अस्त्रबाट मारिएका मानिसका भएको देखिन्छ। साथै यस्ता सबूत पनि प्राप्त भएका छन् जसले त्यस क्षेत्रमा कुनै समयमा विकिरणको मात्रा अत्याधिक भएको देखाउँदछ जुन कुनै परमाणु विस्फोट पश्चात हुन्छ। महाभारतमा उल्लेख भए अनुसार दुईवटा ब्रह्मास्त्र आपसमा टकराउँदा यति धेरै क्षति हुन्थ्यो कि त्यसले पूरै पृथ्वी नै ध्वस्त हुने शक्ति पैदा हुन्थ्यो।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा अर्को एउटा रोचक प्रसङ्गतर्फ लागौँ, जुन चाहिँ खुस सम्बन्धी रहेको छ। खुसिया हाकिमलाई भैँसी खुस, हजुर यो रोचक शीर्षक रहेको छ, विस्तारमा सुन्छौँ कार्यक्रम रेडियोमा रोचकमा। हाम्रा सरकारी कार्यालयहरूमा प्राय सरकारी कर्मचारीहरूलाई घुसको रूपमा नगद दिनुपर्दछ। खुसिया कर्मचारीहरूले हैरान पारेपछि कतिपय सेवाग्राहीहरूले अख्तियारलाई समेत गुहार्दछन्। तर भारतमा भने एकजना खुसिया कर्मचारीलाई सबक सिकाउनका लागि एक व्यक्तिले अनौठो उपाय अप्नाएका छन्। घुस माग्ने सरकारी अधिकारीलाई घुसस्वरूप ती किसानले एउटा भैँसी दिए। भैँसी दिएनन् मात्र, त्यो भैँसीलाई ती सरकारी कर्मचारी चढ्ने गाडीमै लगेर बाँधिदिए। मध्य प्रदेशको टिकमगढ स्थित खडगपुरका तहसिलदार सुनिल वर्माले एकजना किसानको जग्गाको दाखिल खारेज गर्नका लागि 1,00,000 भारू घुस मागेका थिए। 50 वर्षका लक्ष्मी वर्मा नामक ती किसानले तहसिलदारले मागेको 1,00,000 भारू घुस नगदमै दिन सकेनन्। उनले 50,000 त नगदै दिएका थिए, तर बाँकी रकम नभएपछि उनले आफ्नो घरको भैँसी लगेर उनको गाडीमा बाँधिदिए। किसानले घुस स्वरूप तहसिलदारको गाडीमा ल्याएर भैँसी बाँधिदिएपछि त्यसले तहल्का नै मचायो। धेरै मानिसहरू त्यहाँ जम्मा भए। अन्तत तालुक निकायका अधिकारीले ती किसानलाई तहसिलदार विरुद्ध उजुरी दर्ता गर्न लगाए।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
5: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
6: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
7: भञ्जन चौतारी
6: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
8: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
8: This is History of Rock.
10: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
11: Keeps 98.3 FM, your companion.
12: Kehi Naulo
13: Rochak
12: Ani Achamalagne Tathyaharu Keeps 98.3 FM Ma Yoho Karyakram Radio Ma Rochak Radio Ma Rochak
14: कार्यक्रममा लिएको यो छोटो पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक रेडियोमा रोचकमा म निचल छु कार्यक्रम रेडियोमा रोचकमा तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ विश्वमा घटेका अनेकौँ रोचक कथाहरू त्यस्तै आश्चर्यजनक घटनाहरू साथमा रमाइलो कथा तथा रहस्यमय रोचक जानकारीहरू तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ इतिहासमा घटेका बिर्सिनै नसक्ने घटनाहरू पनि कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ आउनुहोस् अब कार्यक्रममा लागौँ एउटा अनौठो संस्कारको बारे चर्चा गर्नतर्फ जहाँ बिहे नभएको युवकको राम धुलाइ गरिन्छ विश्वका केही ठाउँहरू यस्ता छन् जहाँ सदियौँदेखि अनौठा तथा रोचक परम्पराहरू प्रचलनमा रहेका छन् भारतको राजस्थानमा एउटा निकै अनौठो परम्परा रहेको छ राजस्थानको एउटा समुदायमा यस्तो परम्परा छ जहाँ बिहे नहुने पुरुषमाथि जोडतोडसँग कुटपिट गरिन्छ राजस्थानको जोधपुर सहरमा उक्त परम्परा वर्षौँदेखि चलिरहेको छ जस अनुसार जब कुनै युवकको बिहेमा कुनै प्रकारको बाधा उत्पन्न हुन्छ वा बिहे हुन सक्दैन तब त्यस्तो युवकलाई उसका घर परिवारले राम धुलाई गर्दछन् आफ्नो बिहे नभएर चिन्तामा परेको युवकमाथि आफ्नै घर परिवारले आखिर किन राम धुलाई गर्दा हुन् यसको कारण निकै रोचक छ अझ रोचक त के भने अविवाहित युवकलाई कुटपिट गर्ने चाहिँ घरका विवाहित महिलाहरू नै हुन्छन् यसरी घरका भाउजू आमा तथा अन्य विवाहित महिलाहरूले कुटपिट गर्नाले त्यो अविवाहित युवकको अर्को साल बिहे हुन्छ भन्ने मान्यता छ

आउनुहोस् कार्यक्रम रेडियोमा रोचकमा चर्चा गरौँ यस्तो परिवारको बारेमा जसका सदस्यहरू घरभित्र बस्दा पनि हेलमेट लगाउँछन्। दुनियाँमा आफ्नो घर नै एउटा यस्तो ठाउँ हो जहाँ मानिसले आफूलाई सबैभन्दा धेरै सुरक्षित महसुस गर्न पाउँदछ। तर अमेरिकाको टेक्सासमा रहेको एउटा परिवार आफ्नै घरभित्र बस्दा पनि हेलमेट लगाएर बस्नु परेको छ। परिवारका सबैजना घरमा जतिसुकै बेला हेलमेट लगाउँदछन्। खाना बनाउँदा, खाँदा, टोयलेट जाँदा तथा टेलिभिजन हेर्दा पनि उनीहरू टाउकोमा हेलमेट छुट्याउँदैनन्। आखिर घरभित्र हेलमेट लगाउनु पर्नको कारण के हो त? कारण मार्मिक छ। ग्यारी गुटरेजको परिवार सन् 2017 जब चर्चामा आयो तब परिवारका केही फोटोहरू सोसियल मिडियामा भाइरल बने। फोटो भाइरल बनेपछि परिवारको वास्तविक कहानी पनि सार्वजनिक भयो। वास्तवमा आफ्नो 4 महिने छोराको लागि ग्यारी र उनको परिवारले हेलमेट जिन्दगी बिताइरहेका छन्। ग्यारीकी 4 महिनाका छोरा जोन्स प्लेजियो सेफली नामको रोगबाट पीडित छन्। उक्त रोग लागेका बच्चाहरूको मस्तिष्कको आकार औसतभन्दा ठूलो हुन्छ, सोही कारण बच्चाको टाउकोमा हेलमेट लगाइदिन्छ। ग्यारीले जोन्सको उपचार धेरै डाक्टरहरूसँग गराए। एकजना डाक्टरले उनलाई बच्चाको टाउकोमा सधैँ हेलमेट लगाइदिन सल्लाह दिए, जसका कारण टाउको आकारमा सुधार हुने सम्भावना छ। तर जोन्सले हेलमेट लगाउन नमान्ने, सोही कारण ग्यारीको सबै परिवारले घरभित्र हेलमेट लगाउने निर्णय गरे, ताकि जोन्सले पनि हेलमेट लगाउनु पर्ने रहेछ भन्ने सोचेर हेलमेट लगाओस्। हुँदाहुँदा उनकी छोरीले पनि भाइको लागि हेलमेट लगाउन सुरु गरिन्। जबसम्म जोन्सको टाउको आकार सही हुँदैन त्यस बेलासम्म हेलमेट लगाउने सोच उनीहरूको छ।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ र स्टेसन तपाईँकै प्रिय स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पानियन ट्युनिङ गर्दै हुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. अब लगौँ कार्यक्रममा अर्को रोचक प्रसङ्गतर्फ. यस्तो पसल जहाँ बेचिन्छ मानव अङ्गको अचार. हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा. अहिलेसम्म तपाईँले कुन कुन चिजको अचार चाख्नु भएको छ? के तपाईँले मानिसको अङ्गबाट बनाइएको अचार चाख्नु भएको छ? बेलायतको लन्डन स्थित एसेक्समा एउटा यस्तो पसल छ जहाँ मानव अङ्गको अचार बेचिन्छ. उक्त पसलभित्र यस्ता विभिन्न खाले खतरनाक चिजहरू राखिएका हुन्छन् कि कोही पनि मानिसहरू त्यसभित्र छिर्नका लागि 10 पटक सोच्न बाध्य हुन्छन्. उक्त पसलमा छिर्ने बित्तिकै तपाईँले मानिसका हात, खुट्टा, खप्पर, कपाल, नङका साथै जनावरको खप्पर तथा अवशेष लगायतका विभिन्न डर लाग्दा तथा अनौठा चिजहरू बट्टाहरूमा राखिएको देख्न पाइन्छ. दृश्य कुनै फिल्मको जस्तै लाग्दछ. उक्त पसलको नाम क्युरियोसिटीज फ्रम द फिफ्थ कर्नर रहेको छ. उक्त पसलका सञ्चालकको नाम हेनरी स्क्रेग हो. उनले आफ्नो पसलमा मानिसहरू डराउने खालका सयौं चिजहरू राखेका छन्। त्यसमध्ये एउटा मानिसको काटिएको हात छ. महिलाको गर्भको भ्रूणका साथै अण्डाशय मात्र होइन, नवजात शिशुको शव पनि रहेको छ त्यहाँ. अचार राख्ने सिसाको जारमा त्यसलाई बन्द गरिएको छ. उनी भन्छन्, मलाई थाहा छ कि केही मानिस यस्ता चिज किन्न मन पराउँदैनन्, अनि यस्ता चिज बेच्ने मलाई पनि खराब मान्छे भनी ठान्छन्, किनकि समाजको रूपमा हामी आम रूपमा अन्य संस्कृति तथा परम्पराको बारेमा जानेका हुँदैनौँ. तर मलाई लाग्छ कि अधिकांश मानिसहरूले जीवनमा धेरै कुराहरू देखेकै हुँदैनन्. त्यस्ता मानिसहरू मेरो पसलमा आएर मानिसको शरीरसँग सम्बन्धित विभिन्न चिजहरू देख्न पाउँदछन्, त्यस्तै मन परेको खण्डमा त्यसलाई किन्न पनि सक्दछन्. हेनरीले यो पसल सञ्चालनका लागि मेडिकल बोर्डबाट अनुमति पनि लिएका छन्। पसलमा रहेका मानव तथा जनावरका अङ्ग लगायतका चिजहरूको मूल्य 10 युरोदेखि लिएर 2650 युरोसम्म रहेको छ। आखिर उनको पसलमा यस्ता चिजहरू कहाँबाट आउँछन्? वास्तवमा पहिचान नभएका शवका साथै दान गरिएका शवहरू उनले आफ्नो पसलमा राख्दछन्। सुरुमा उनले शव तथा अङ्गहरूलाई फर्मल्डिहाइडमा डुबाउँदछन्। यसो गरेपछि शव कुहिँदैन। त्यसपछि उनले ती चिजलाई अल्कोहलमा डुबाउँदछन्। त्यसपछि उनले ती चिजहरू पसलमा सोकेजमा राख्दछन् बिक्री र प्रदर्शनका लागि।

0: 같이 짱구 두개
1: नेपाल भाषा या न्याई पुसी चौं मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
9: Babu, pani ko bill tiri de lo.
10: La, tiri de.
11: Babu, batti ko bill tiri de aaja.
10: La, la, tiri de.
9: Dada! इन्टरनेट को पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिर्दे
9: तर सबै कुरा यति छिटै कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
10: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888 98-12-35-888
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर
18: मुझे कैसे पता न चला
15: Every Friday, 12 p.m.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: तपाईँ सुन्दै हुनुहुन्छ
2: किप्स 98.3 FM, your companion।
1: केही नौलो
3: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा। यो हो कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
4: हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचक सुन्दै हुनुहुन्छ। किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ। द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। मेरो नाम हो निजल र कार्यक्रम तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ किप्स एफएम .com/, KEEPSFM.com/। हाम्रो पात्र ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सक्नुहुनेछ। कार्यक्रममा हामी विभिन्न गीत सङ्गीतका साथमा रोचक प्रसङ्गहरू तपाईँ समक्ष ल्याउने गर्दछौँ। तपाईँले यस कार्यक्रममा विश्वमा अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको बारेमा जान्न सक्नुहुनेछ। त्यस्तै रमाइलो तथा रहस्यमय रोचक जानकारीहरू पनि तपाईँले पाउन सक्नुहुनेछ। इतिहासका रोचक जानकारीहरू पनि तपाईँले यस कार्यक्रममा प्राप्त गर्न सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमलाई अगाडि बढौँ अर्को रोचक प्रसङ्गहरूबाट, जुन चाहिँ मेक्सिको बारेमा रहेको छ। एक घण्टाभित्र 3 राष्ट्रपति, मेक्सिकोका केही रोचक तथ्यहरू अब कार्यक्रममा हामी सुन्छौँ। उत्तर अमेरिकामा रहेको एउटा देश हो मेक्सिको। मेक्सिको विश्वको 14 ठूलो देश हो। यो देशले धेरै खाले कीर्तिमान राखेको छ। त्यो मध्ये एउटा कीर्तिमान चाहिँ सबैभन्दा छिटो राष्ट्रपति फेरिएर कायम भयो। इतिहासमा कुनै बेला मेक्सिकोमा 1 घण्टाभित्र 3 जना नयाँ राष्ट्रपति बने। सन् 1913 फेब्रुअरी 18 घटना हो यो। उक्त दिन तत्कालीन राष्ट्रपति मादेरोलाई सैनिक जनरल भिक्टोरियानो होयताले अपदस्थ गरे। सैनिक जनरलकै योजना मुताबिक कानुनी संकट छल्नका लागि तत्कालीन परराष्ट्र मन्त्री लास्कुरेनलाई राष्ट्रपति बनाइयो। उपराष्ट्रपति तथा महान्यायाधिवक्तालाई पनि जेलमा कोचिएको थियो। त्यसपछि लास्कुरेनले सैनिक जनरल होयर्तालाई गृहमन्त्रीमा नियुक्त गरे र तत्कालै राष्ट्रपतिको पदबाट राजीनामा दिए। त्यसपछि कानुन बमोजिम राष्ट्रपतिको पद होयर्ताको पोल्टामा आयो। यसरी 1 घण्टाभित्र मेक्सिकोमा 3 जना राष्ट्रपति बने। लास्कुरेनलाई विश्वमा सबैभन्दा कम समय राष्ट्रपति बन्ने व्यक्ति मानिन्छ। उनी जम्मा जम्मै आधा घण्टा जति राष्ट्रपति बनेका थिए।

आउनुहोस् कार्यक्रम रेडियोमा रोचकमा चर्चा गरौँ मेक्सिकोकै बारेमा केही रोचक तथ्यहरू। अहिले मेक्सिकोको राजधानी मेक्सिको सिटी ठूलो खतरामा छ। यहाँको जमिन धसिरहेको छ। रिपोर्ट अनुसार मेक्सिको सिटीको जमिन हरेक वर्ष 6 देखि 9 इन्चीको दरले तल भाँसिरहेको छ। यसको कारण चाहिँ जमिन मुनिको पानीको सतह अर्थात् भूमिगत जल सतह तीव्र रूपमा घट्दै जानु हो। जमिन भाँसिँदै जाँदा मेक्सिको सिटीका भवनहरू पनि बिस्तारै जमिन मुनि धसिँदै गएका छन्। मेक्सिकोको नाम अर्को कीर्तिमान पनि छ। विश्वकै सबैभन्दा बुढो रुख पनि मेक्सिकोमै छ। उक्त रुखको नाम मान्टेजुमा साइप्रस हो। यो रुख 2000 वर्ष पुरानो भएको बताइन्छ। रुखको उचाइ 40 फिट छ। विश्वको सबैभन्दा सानो ज्वालामुखी पहाड पनि मेक्सिकोमै छ। क्युस्कोमेट नामक ज्वालामुखी पहाड यहाँको प्युबला सहरमा रहेको छ। उक्त ज्वालामुखी पहाड 13 मिटर अग्लो छ र यसको चौडाइ 23 मिटर छ। पिरामिड भन्ने बित्तिकै हामीले इजिप्टलाई सम्झिन्छौँ, तर इजिप्टमा मात्र होइन मेक्सिकोमा पनि पिरामिड छ। उक्त पिरामिडको नाम चिचेन इज्जा हो। यो पिरामिड विश्वका 7 आश्चर्य मध्ये एक हो। उक्त पिरामिड माया सभ्यता कालमा बनेको बताइन्छ। उसो त मेक्सिको लागू औषध र अपराधका लागि दुनियाँमै कुख्यात छ। तर अचम्मको कुरा के हो भने यो देशमा वैधानिक रूपमा बन्दुक किन्न पाइने पसल एउटा मात्र छ। त्यसको नाम आर्म्स एन्ड एमिनेसन्स बिक्री निर्देशनालय हो। मेक्सिकोमा आत्मरक्षा र शिकारका लागि हतियार राख्ने छुट नागरिकहरूलाई रहेको छ।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचक सुन्दै हुनुहुन्थ्यो र आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला facebook.com/KEEPSFM। र आजको लागि म निजल पनि बिदा माग्ने बेला भइसकेको छ। सम्पूर्ण श्रोता मित्रलाई सुनेर साथ दिनुभयो धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यस्तै रोचक जानकारीहरू लिएर म निजल उपस्थित हुने नै छु। आजको लागि भने बिदा दिनुहोस्। नमस्कार, टेक केयर एन्ड बाई बाई।

0: Life-Changing Quotes. शिक्षाको जरा तितो हुन्छ तर यसको फल मिठो हुन्छ, यो भनाई हो एरिस्टोटलको।
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू।
4: Three in one.
2: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
0: नेपाल चलचित्रका सदाबहार गीतहरू।
6: मेरो निन्द्रो भोक तिर्खा रात र दिनको किन चोरेको।
0: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
1: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday 7 a.m. and Thursday 9 p.m. Only on Kips FM 98.3 megahertz. Never miss out, never being, miss trendy. Out being
5: trendy. Pulko dale dale ma timro rupako lale.
0: Nepal chalchitra ka sadabahar geet haru.
6: Mero nindra bhoka tirkha raat ra dinako kina choreko.
0: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Mix Max at 98.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
0: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, yaw suma, timro man ko nazikai. Farki farki, yaw suma, timro ghar ko nazikai.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-35-96-98-12-35-444।
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
0: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
10: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
11: भञ्जन चौतारी
10: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
12: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
13: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
14: Mix Max at 98.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: छोडेर जानेलाई भइगो उनी जम तर्केर जाने
1: किप्स अनप्लग्ड
0: मोडमा नहीं
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: नमस्कार किप्स 98.3 एफएम
6: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
7: मिक्स मैच एट 98.3

0: Life-Changing Quotes。खुशी पैसामा नभएर सफलता र सिर्जनामा पाइन्छ। यो भनाई हो रुसवेल्टको।
1: पुरै एक घन्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू।
2: Three in one.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: Hazur, New Kathmandu Electric Electronics ma painsa motorcycle.

0: this week's number 8.
1: Song
2: My Way.
1: Artist
2: Olivia Rodrigo.

0: this week's number 7.
1: Song
2: Honeybee,
1: artist
2: Olivia Rodrigo.

0: and tearful.
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939.
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: Keeps FM 98.3 megahertz presents top 20 Bollywood countdown show
1: every saturday 10 am monday 6 pm and friday 2 pm
12: केही नौलो
13: रोचक
12: अनि अचम्म लाग्ने तथ्यहरू
14: किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
13: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तो रहेछ.
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट. ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-591-3596, 98-012-3544.

0: एक्सप्रेस को साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
5: फुलको डाले डालेमा तिम्रो रूपको लाले
6: नेपाली चलचित्रका सदाबहार गीतहरू
7: मेरो निन्द्राको तिर्खा रात रदिनको किन छोडेको।
6: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
8: KIPS FM 98.3 megahertz, your companion.
2: On Keeps FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
9: Song
10: Red Bottoms.
9: Artist
10: Adela.
9: That's

0: this week's number two.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: Life-Changing Coach。सबैलाई माया गर्नुहोस्, केहीलाई मात्र विश्वास गर्नुहोस्, कसैको पनि बिगार नगर्नुहोस्। यो भनाइ हो विलियम शेक्सपियरको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments.Classic Choice, Info House, Fresh Hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Listen to your favorite classic English songs only on English retro numbers. English retro numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
7: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
7: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
2: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
1: Bollywood golden hits.
3: Ayyavali Pyar Ka Dushman Hai.
1: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
4: Hey, bachna, hey, haseeno, lo main aa gaya.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग.
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
7: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
6: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
8: वाह, मैले खोजेको जस्तै रहेछ.
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
10: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
14: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: What's the secret to success?
16: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
16: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station KIPS FM 98.3 MHz.
17: KIPS 98.3 FM मा गजल संसार.
18: मुझसे मिलने शमा जलाकर आज महल में आज
17: गजल संसार.
18: गुम का खजाना तेरा भी है मेरा भी.
7: हर एक शनिवार बिल्की 10 बजे
19: Are you ready for the big O?
0: This is In Box.

0: यो हो किप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: किन आँखो के मस्ती मस्ताने हजार
2: किप्स 98.3 FM मा गजल संसार
3: मुझसे मिलने शमा जलाकर आज महल में
2: गजल संसार
3: का खजाना तेरा भी है, मेरा भी।
4: हर एक शनिवार बिल्की 10 बजे
5: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: Luga logo, gadi chadne thau samma jau. गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ उफ
9: के भो बोलादै के गुनगुनाइरहेको
8: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: 530-2678 530-2678 लोकेशन को लागी गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
6: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
11: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
12: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
5: Introducing Wi-Fi 6 with Subisu Suraksha.
6: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
5: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
7: Subisu, छिटो पनि, सुरक्षित पनि.
8: थप जानकारी तथा बुकिङका लागि
9: 0142-35-888.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
14: This is history of rock.
15: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
16: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
17: म्युजिक मज्जा
16: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा.

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्कुल 10 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-512-35-444
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले
12: नेपाल भाषाया यही पुछे चौमेता
13: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
14: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज
15: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: life-changing quotes. विफलताको बेला नै सफलताको बीउ रोप्ने सबैभन्दा राम्रो समय हो। यो भनाई हो परमहंस योगानन्दको।
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps most wanted. Keeps most wanted.
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइभ
5: किप्स यू एन्टरटेन्ड किप्स 98.3 FM, your companion, your companion, your companion.
6: Chemical X.
7: On KIPS 98.3.
8: Fog at 98.3.
6: Chemical X.
7: Enjoy.
6: X.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Keeps FM 98.3 presents Pop Hour.
6: मुझे कैसे पता न चला कि तू मैनु प्यार
5: Every Friday 12 p.m.
6: आफरी उसने जाना की तारीफ मुमकिन नहीं
7: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News मात्र Keeps FM 98.3 MHz मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
8: राजा मतिवा मती नयेवा नि पुछि चंगुटु खेले
9: नेपाल भाषाया न्याय पुछि चौमे त
10: सुथेया 6:30 to 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
11: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3
12: एफएम हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
13: हजुर लप्पा अनि गिन नमस्कार किप्स 98.3 एफएम
14: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
15: Chemical X.
16: On Kids 98.3.
17: Pop at 98.3.
15: Chemical X.
16: Enjoy.
15: X.

0: Cheeps FM 98.3 MHz. Your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 9851170939 9851170939
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
10: म्युजिक मज्जा
9: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
11: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591-3596-12-3544
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: बाबु पानी को बिल तिरिदे ल
8: ल तिरिदे
9: बाबु बत्ती को बिल तिरिदे आज
8: ल ल तिरिदे
7: दादा इन्टरनेट को पनि लास्ट दिनु है आज
8: ल त्यो पनि तिरिदे
7: तर सबै कुरा यति छिटै कसरी तिरिस
8: किनकि मसँग हाम्रो पात्र छ
9: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
8: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी हरू विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: यू क्यान डान्स
6: यू क्यान सिंग ऑल यू गॉट टू डू इज
7: जस्ट ट्यून इन
8: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. सही काम गर्नको निम्ति जुनसुकै समय पनि सही हुन्छ। यो भनाई हो मार्टिन लुथर किङको।
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888 सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: सुन्दैनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: किप्स यू कूल किप्स यू अलाइव
3: किप्स यू एन्टरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
4: Three in one.
0: From the movie, Tumile.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in
6: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
10: KIPS FM 98.3 presents Pop Hour.
11: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
10: Every Friday 12 p.m.

0: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Worky, worky, yaw to ma, timro man ko nazikai. Worky, worky, yaw to ma, timro ghar ko nazikai.
3: Kehi naulo.
4: Rochak.
3: Ani achamma lagne tathya haru. Kips 98.3 FM ma. Karyakram Radio ma Rochak. Radio ma Rochak.
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा
0: द विकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर डु ट्युन इन टु विकली 10 विकली 10
5: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
0: On KIPPS 98.3 FM.
6: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे

0: Life-Changing Goats. सन्तानको जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस्। यो भनाई हो रोबर्ट ए हेनलेनको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
3: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
3: एवरी फ्राइडे 12 पीएम

0: Kids FM 98.2 MHz. Just tune in.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तै रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
1: क्लासिक हिंदी पॉप टाइम।
11: चलने लगी है हवाएं, सागर भी लहराए।
1: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: Epson M-Series printers, primarily for crisp, quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a one-year warranty or 50,000 prints.
3: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
4: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. Yes, Power Supply Solution House Ma. Tapaiko Ghar Office Ka Lagi Upayukta Certified Samanharu Uplabda Garaincha. Solar Host Wa Hybrid System. Best Price Deal Ra Consultation Ko Lagi Ek Bishwasilo Naam.
5: Sampark Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnu hos Battery Shop New Kathmandu Electric Electronics
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz.

life-changing quotes. एउटा ढोका बन्द हुँदा के तपाईलाई थाहा छ दोस्रो खुलेको हुन्छ। यो भनाई हो

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
3: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
8: Wi-Fi 6 sanga paunuhos high speed ra stable internet.
7: Sathai Suvisu Suraksha le tapailai rakhcha online browsing ma surakshit.
8: Hanikarak site asurakshit content aba sabai instant block huncha.
6: Suvisu chito pani surakshit pani. Thap jankari tatha booking ka lagi
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
17: This is history of rock
18: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
0: Keeps FM 98.3 presents Pop Hour.
19: मुझे कैसे पता न चला
0: Every Friday, 12 p.m.
19: Yoho Kips FM 98.3 megahertz.
20: Rewind. Rewind. Bollywood.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: 101.3 FM.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
3: फुलको डाले डालेमा तिम्रो रूपको लाले
4: नेपाली चलचित्रका सदाबहार गीतहरू
5: मेरो निन्द्राको तिर्खा रात र दिनको किन छोडेको
4: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
6: Purai ek ghanta, tinota movies ka superhit geetharu.
7: 3 in 1.
8: Every Saturday, 9 a.m. and Thursday, 6 p.m.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
10: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
11: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
12: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
11: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
11: फोन नम्बर 4910511 4910511 98511709 98511709
13: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
14: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
13: किन एएसी लाइट ब्रिक नै
14: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
13: वाह मैले खोजेको जस्तो रहेछ
14: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 512 35 444
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: फुलको डाले डालेमा तिम्रो रूपको लाले
4: नेपाली चलचित्रका सदाबहार गीतहरू
5: मेरो निन्द्राको तिर्खा रात र दिनको किन छोडे
4: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM
17: 98.3.
18: This is History of Rock.
19: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
1: किप्स 98.3 एफएम मा गजल संसार
0: मुझसे मिलने क्षमा जलाकर आज महल में आज
1: गजल संसार
0: गुम का खजाना तेरा भी है मेरा भी
17: हर एक शनिवार बिल्कुल 10 बजे

साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: life-changing quotes. खुशी तब पाइन्छ जब तपाई आफूलाई अरूसँग तुलना गर्न छोड्नुहुन्छ।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: You can dance.
6: You can sing. All you gotta do is...
7: just tune in.
8: Keeps FM 98.3 megahertz, your companion.
9: The radio of new generation.
10: New Kathmandu Electric Electronics. Ekai Chhanamuni UPS Inverter Solar Uplabdha. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
11: सम्पर्क प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् प्याट्रिसप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
13: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: number 20.
1: Movie
2: Dhurandhar, The Revenge.
1: Song
2: Aari Aari.

0: number 16.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: रूप दी रानी।

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: नेपाली सुपर हिट्स

0: number 13.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: दिल वाले चोर।

0: number 8.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi song. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 9850511 4910511 98511 70939 98511 70939.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Babu, pani ko bill tiri de lo.
13: La, tiri de.
14: Babu, batti ko bill tiri de aaja.
13: La, la, tiri de.
12: Dada, internet ko pani last dino hai aaja.
13: La. त्यो पनि तिर्दे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
13: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
17: स्टे कनेक्टेड विथ योर फेवरेट स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्ज
18: जॉइन आवर कम्युनिटी ऑन फेसबुक फॉर द लेटेस्ट अपडेट्स एंड ऑल द म्यूजिक यू लव
17: एंड डोंट स्टॉप देयर फॉलो अस ऑन इंस्टाग्राम एंड टिकटॉक टू सर्च कीप्स एफएम 98.3 मेगाहर्ट्ज एंड हिट दैट फॉलो बटन टुडे

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू Hits 98.3 FM मा कार्यक्रम रेडियो मा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: This is किप्स 98.3 एफएम योर कम्पानियन
4: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Life-Changing Quotes. सफलताको पछि नभाग्नुहोस्। कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जीवन समर्पित गरिदिनुहोस्। सफलताले आफै तपाईँको पाउ चुम्नेछ। यो भनाई हो ओप्रा विन्फ्रीको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888।
14: Are you ready to turn up the volume and rock out like never before?
15: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
14: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
15: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
14: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
15: Radio station KIPS FM 98.3 MHz.
16: Wake me up when September ends.
17: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र KIPS FM 98.3 MHz। शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।

नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: फुलको डाले डालेमा तिम्रो रूपको लाले
4: नेपाली चलचित्रका सदाबहार गीतहरु
5: मेरो निन्द्रो भोको तिर्खा रात र दिनको किन
4: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
9: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
10: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
9: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर 4910511 4910511 98511709 98511709
12: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
13: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: सुन रहे हैं सर किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कंपेनियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकी को 8 बजे को छ
3: किप्स यू कूल किप्स यू अलाइव
4: Keeps you entertained. Keeps 98.3 FM, your companion, your companion, your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
6: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा किप्स एफएम 98.3 योर कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गतत्व घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्न सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ म निजल छु तपाईँको साथमा र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम डट कम हाम्रो पात्रो एप प्रयोग गरेर सुन सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइरहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज अहिले पनि चाहिँ हामी लाग्दछौँ पहिलो सङ्गतर्फ सङ रहेको छ बसन्त बाई सजन राज वैद्या

श्रोता मित्र, विकली वर्ल्डमा पहिलो न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, मेटाले सार्वजनिक गर्यो सस्तो मूल्यको एआई स्मार्ट चस्मा। अमेरिकी प्रविधि कम्पनी मेटाले कृत्रिम बौद्धिकता एआई प्रविधि युक्त आफ्नै डिजाइनको नयाँ स्मार्ट चस्मा सार्वजनिक गरेको छ। कम्पनीले गत मंगलबार घोषणा गरेको नयाँ मेटा ग्लासेस हाल बजारमा उपलब्ध रेब्यान ब्रान्डसँग मिलेर सस्तो मूल्यमा उपलब्ध हुने जनाएको छ। नयाँ चस्माको प्रारम्भिक मूल्य 299 अमेरिकी डलर तोकिएको छ। रेब्यान स्मार्ट चस्माको प्रारम्भिक मूल्य 379 अमेरिकी डलर छ। कम्पनीका प्रमुख प्रविधि अधिकृत एन्ड्रयू बोसवर्थले विभिन्न मूल्य समूहका उपभोक्तासम्म पुग्न सस्तो विकल्प आवश्यक रहेको बताए। उनका अनुसार रेब्यानको लोकप्रियता र ब्रान्ड मूल्यका कारण उपभोक्ताहरू त्यसका लागि बढी मूल्य तिर्न तयार भए पनि कम्पनीले थप विकल्प उपलब्ध गराएर बजार विस्तार गर्न खोजेको हो। नयाँ मेटा ग्लासेस कम्पनीले आफै डिजाइन गरेको भए पनि केही पक्षमा भने रेब्यानको मातृ कम्पनी एससी लोर लोक्जोटिकासँगको सहकार्य जारी राखेको छ। कम्पनीले नयाँ चस्मा तीन फरक डिजाइनमा ल्याएको छ। एडभेन्चरमा सानो फ्रेम हुनेछ, फ्युरीमा केही ठूलो र गोलाकार फ्रेम हुनेछ भने तेस्रो चाहिँ चर्चित अमेरिकी संसार व्यक्तित्व काइली जेनरले डिजाइन गरेको अण्डा आकारको विशेष मोडल बजारमा उपलब्ध हुनेछ। यी चस्माले संगीत बजाउने, विभिन्न भाषाको अनुवाद गर्ने, वरपरको वातावरण बारे प्रश्नको उत्तर दिने तथा क्यामेराबाट खिचिएका तस्विरका आधारमा वस्तु पहिचान गर्ने क्षमता राख्छन्। मेटाले नयाँ म्यूज पार्क एआई मोडल प्रयोग गरिएको जनाएको छ, जसको तस्विरबाट थप विस्तृत जानकारी निकाल्न र प्रयोगकर्ताका व्यक्तिगत रुचि तथा प्राथमिकता सम्झन सहयोग गर्ने कम्पनीको दावी छ। कम्पनीका अनुसार नयाँ मोडल सुरुमा मेटा ग्लासेसमा उपलब्ध हुनेछ भने पुराना रेब्यान र ओक्ली स्मार्ट चस्मामा सफ्टवेयर अद्यावधिक मार्फत समावेश गरिनेछ। समाचार संस्था सीएनएनले सार्वजनिक कार्यक्रमका क्रममा चस्माको परीक्षण गर्दा यसले स्ट्रबेरीको एक कचौरामा कति क्यालोरी हुन सक्छ भन्ने अनुमान गर्न, अरबी भाषाको संकेत पाटीलाई अङ्ग्रेजीमा अनुवाद गर्न तथा नजिकका संग्रहालयहरूको सिफारिस गर्न सकेको जनाएको छ। प्रदर्शनका क्रममा चस्माले सजावटका लागि राखिएका नक्कली चेरी वास्तविक नभएको पनि पहिचान गरेको थियो। यस्ता सुविधाहरू मेटाका हालका स्मार्ट चस्मामा पनि उपलब्ध भएकाले केवल यी विशेषताले मात्र नयाँ ग्राहक आकर्षित गर्न पर्याप्त नहुन सक्ने विश्लेषकहरूको भनाइ छ। विशेष गरी काइली जेनरद्वारा डिजाइन गरिएको मोडेललाई कम्पनीले फरक पहिचान दिन खोजेको छ। उक्त मोडल लगाउँदा विशेष ध्वनि बज्ने व्यवस्था गरिएको छ भने प्रयोगकर्ताले मेटाको सामान्य एआई आवाजको सट्टा काइली जेनरको आवाजमा आधारित कृत्रिम आवाज पनि प्रयोग गर्न सक्नेछन्। बजार अनुसन्धान संस्था ओमडियाका विश्लेषक रुनार ब्योर होब्देका अनुसार प्रविधि कम्पनीहरूले स्मार्ट चस्मा वा अन्य पहिरन योग्य उपकरण स्मार्टफोन भन्दा किन उपयोगी छन् भन्ने कुरा उपभोक्तालाई स्पष्ट रूपमा बुझाउन सङ्घर्ष गरिरहेका छन्। उनका अनुसार क्यामेरा र एआईको प्रयोग मार्फत वास्तविक संसारको सन्दर्भ बुझ्ने क्षमता भए पनि त्यसको दैनिक उपयोग के हो भन्ने प्रश्न अझै कायम छ। मूल्य घट्दै जाँदा स्मार्ट चस्माको लोकप्रियता बढ्न सक्ने अपेक्षा गरिएको छ। बजार अनुसन्धाता संस्था आइडिसीका अनुसार स्मार्ट चस्माको औसत बिक्री मूल्य 2026 376 अमेरिकी डलरबाट घटेर 2030 229 अमेरिकी डलरमा चढ्ने अनुमान गरिएको छ। मेटाले यसअघि स्मार्टफोन, स्मार्ट होम उपकरण तथा भर्चुअल रियालिटी हेडसेट जस्ता विभिन्न हार्डवेयर उत्पादन मार्फत बजारमा प्रभाव जमाउने प्रयास गरेको भए पनि अपेक्षित सफलता हासिल गर्न सकेको थिएन। कम्पनी अहिले स्मार्ट चस्मालाई स्मार्टफोन र स्मार्ट वाच जत्तिकै सर्वसुलभ प्रविधि बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ। बोसवर्थका अनुसार कम्पनी चस्मा नलगाउने मानिसहरूका लागि पनि एआई क्षमता उपलब्ध गराउन सकिने नयाँ प्रकारका उपकरणबारे अध्ययन गरिरहेको छ। अब हामी कार्यक्रममा लाग्छौं कमल खत्री अनि अञ्जु बन्दको आवाजमा गीत रहेको छ, सुन भन्दानी प्यार हो।

कार्यक्रम विकली वर्ल्डले सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज भनेर रहेको छ, अमेरिकामा अपराध गर्ने ग्रीन कार्ड धारीलाई अब सहजै देश निकाला। अमेरिकाको सर्वोच्च अदालतले कानूनी रूपमा स्थायी बसोबास अर्थात ग्रीन कार्ड धारीहरूलाई अपराध सम्बन्धी आरोपमा देश निकाला गर्ने प्रक्रिया अझ सजिलो बनाएको छ। अदालतले मंगलबार सो निर्णय गरेको हो। अब कुनै ग्रीन कार्ड धारीले नैतिक पतन समावेश हुने अपराध गरेको हो कि होइन भन्ने कुरा प्रमाणित गर्न सीमा अधिकारीहरूलाई स्पष्ट र ठोस प्रमाण आवश्यक नपर्ने भएको छ। अदालतले यस्तो अपराध भएको हुन सक्छ भन्ने उचित कारण सीमा अधिकारीहरूले देखाउनु नै ग्रीन कार्डधारीलाई देश निकाला गर्न पर्याप्त हुने स्पष्ट पारेको छ। यस निर्णयको पक्षमा राय दिने न्यायाधीश क्लारेन्स थोमसका अनुसार इमिग्रेसन एन्ड नेसनलिटी एक्टले सरकारलाई उच्च स्तरको प्रमाण आवश्यक पर्ने व्यवस्था गरेको छैन। यस निर्णयले सीमा अधिकारीहरूलाई नैतिक पतन सम्बन्धी अपराधमा संलग्न भएको शंका लागेमा कुनै पनि ग्रीन कार्डधारीलाई प्रवेश रोक्न र रिपोर्ट प्रक्रिया शुरू गर्न अझ बढी अधिकार दिएको छ। यो मुद्दा अमेरिकाको स्थायी बसोबास भएका चिनियाँ नागरिक मुक चोई लाउसँग सम्बन्धित थियो। उनी सन् 2012 चीनबाट फर्किँदा न्यूयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका थिए। त्यति बेला उनी न्यू जर्सीमा ट्रेडमार्क नक्कल सम्बन्धी आरोपको सामना गरिरहेका थिए। उनलाई सशर्त रूपमा अमेरिका प्रवेश गर्न दिइएको थियो, तर पछि उनी उक्त अपराध स्वीकार गर्दै दोषी ठहर भए। त्यसपछि उनी विरूद्ध रिपोर्ट आदेश जारी गरिएको थियो, जसलाई उनले लामो समयसम्म चुनौती दिँदै

व्यक्त गरिन्। यस निर्णयले सरकारलाई व्यापक खुल्ला अधिकार दिएको जस्तो देखिन्छ, जसले स्थायी बसोबासीको कानुनी सुरक्षा कमजोर बनाउन सक्छ उनको भनाइ थियो। यो निर्णयपछि अमेरिकी सीमा क्षेत्रमा ग्रीन कार्ड धारीको कडाई बढ्ने, साना वा विवादास्पद अपराधका आरोपमा पनि प्रवेश रोक्न सकिने, रिपोर्ट प्रक्रियामा सरकारको भूमिका बलियो हुने आशंका बढाएको छ। अब हामी कार्यक्रममा लाग्दैछौ अर्को गीततर्फ। र गीत भने रहेको छ मुभीको सङ्ग रहेको छ नरसिंह अवतार मुभीबाट, तिम्रो मात्र हुने मन छ।

0: Yoho Kips FM 98.3 MHz.
1: Phul ko dale dale ma timro roop ko lale.
2: Nepali chalchitra ka sada bahar git haru.
3: Mero nindra hokar tirkha raata rajina ko. Kina chore ko.
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.
4: एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत
0: थ्री इन वन
5: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईं संग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
7: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939 9851170939

0: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इँटा राम्रो होला?
1: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
0: किन ए एसी लाइट ब्रिक नै?
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
0: वाह, मैले खोजेको जस्तो रहेछ।
1: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-012-35-888.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
10: बाबु, पानीको बिल तिरिदे ल।
11: ल तिरिदे।
12: बाबु, बत्तीको बिल तिरिदे आज।
11: ल ल तिरिदे।
10: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
11: ल त्यो पनि तिरिदे।
10: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
11: किनकि मसँग हाम्रो पात्र छ।
12: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
11: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
13: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन। कार्यक्रम विकली वर्ल्ड न्यूजमा हामी गत हप्ता घटेका विश्व घटनाहरू, वर्ल्ड न्यूजहरू सुन्ने गर्छौँ, सुनाउने गर्दछौँ र साथमा नेपाली गीत सङ्गीत पनि इन्जोय गर्ने गर्दछौँ। र अहिले पनि हामी लाग्दछौँ अर्को न्युजतर्फ। न्युज भनिरहेको छ, उत्तर कोरियाली नौसेनालाई आणविक हतियारले सुसज्जित गर्दैछन् किम जोङ उन। उत्तर कोरिया आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने कार्यक्रम योजना अनुसार अगाडि बढिरहेको त्यहाँका नेता किम जोङ उनले बताएका छन्। साथै उनले 10,000 टन क्षमताका रणनीतिक युद्धपोत निर्माण गर्ने महत्वाकांक्षी योजना पनि सार्वजनिक गरेका छन्। उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनए का अनुसार किमले मंगलबार न्याम्पो बन्दरगाह सहरमा आयोजित एक समारोहमा यस्तो घोषणा गरेका हुन्। उक्त समारोहमा उत्तर कोरियाले गत वर्ष निर्माण गरेको 5,000 टन क्षमताको युद्धपोत चोय योङलाई औपचारिक रूपमा नौसेनामा समावेश गरिएको थियो। नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने कार्यक्रम निर्धारित योजना अनुसार अघि बढ़िरहेको छ। समारोहलाई सम्बोधन गर्दै किमले भने, उनका अनुसार यसले उत्तर कोरियाको आणविक शक्तिलाई विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्न सक्षम बनाउनेछ। उत्तर कोरियाले यसअघि नै चोय योङ युद्धपोतलाई सबैभन्दा शक्तिशाली हतियारहरूले सुसज्जित जहाज भनेको थियो। किमले यस वर्ष उक्त वर्गका विभिन्न युद्धपोतहरूको निरीक्षण गरेका थिए। अप्रेलमा उनले चोय योङबाट क्रूज मिसाइल परीक्षणको प्रत्यक्ष अवलोकन समेत गरेका थिए। किमले आफ्नो भाषणमा चाँडै अर्को विनाशक युद्धपोत काङ कोनलाई पनि सञ्चालनमा ल्याइने बताए। उनले भने, चोय योङपछि हामी काङ कोनलाई पनि सञ्चालनमा ल्याउनेछौँ। त्यसपछि 10,000 टन क्षमताका रणनीतिक युद्धपोतहरू क्रमशः निर्माण र सञ्चालन गरिनेछ। किमको योजना अनुसार उत्तर कोरियाले अब प्रत्येक वर्ष चोय योङ भन्दा उच्च स्तरका 2 सताई युद्धपोत निर्माण गर्ने लक्ष्य लिएको छ। यसमा 10,000 टन क्षमताका क्रुजर वर्गका जहाजहरू पनि समावेश हुनेछन्। गत सोमबार सम्पन्न 3 पार्टी बैठकमा किमले देशको रक्षा क्षमता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। दक्षिण कोरिया र अमेरिकाले आफ्नो सैन्य आधुनिकरण तीव्र बनाएको आरोप लगाउँदै त्यस्तै क्षेत्रलाई आणविक युद्धको सङ्घारमा पुर्याएको दावी उनले गरे। उत्तर कोरियाले सन् 2019 होनाईमा किम जोङ उन र डोनाल्ड ट्रम्प बीच भएको शिखर वार्ता असफल भएपछि आफूलाई अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र घोषणा गर्दै आएको छ। त्यस यता प्योङयाङले आफ्नो आणविक तथा क्षेपास्त्र कार्यक्रमलाई निरन्तर विस्तार गरिरहेको छ। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। शिव परियारको आवाजमा नभेटी नभेटी।

कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वर्ल्ड न्यूज। विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूज तर्फ लाग्दैछौ। न्यूज भने रहेको छ, हरित ऊर्जाको वृद्धिले भारतको कोइला आयात 4 वर्ष यताकै न्यून। अब पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, स्थानीय उत्पादनमा भएको वृद्धि र नवकरणीय हरित ऊर्जाको उत्पादनमा आएको उछालका कारण जनवरीदेखि मे महिनासम्मको अवधिमा भारतको थर्मल कोइला आयात 4 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। कमोडिटी क्षेत्रको परामर्शदाता कम्पनी बिग मिनका अनुसार यस वर्षको मे महिनासम्म भारतको थर्मल कोइला आयात अघिल्लो वर्षको तुलनामा 12% घटेर 6,50,00,000 टनमा सीमित भएको हो। विश्वकै दोस्रो ठूलो कोइला आयातकर्ता देश भारतले पछिल्लो समय आयातमाथिको निर्भरता घटाउने नीति लिएको छ। भारतले यसै वर्षभित्र विद्युत उत्पादनका लागि प्रयोग हुने यस्तो कोइलाको खपतलाई कम्तीमा 30% कटौती गर्ने लक्ष्य राखेको छ। एल निनो मौसम प्रणालीका कारण अत्यधिक गर्मी बढेर बिजुलीको माग उच्च भएपछि भारतको सबैभन्दा ठूलो कोइला उत्पादक कम्पनी कोल इन्डियाले आफ्ना भगिनी कम्पनीहरूलाई उत्पादन तीव्र पार्न निर्देशन दिएको थियो। यसका साथै मध्य पूर्वको तनावका कारण आयातित कोइलाको मूल्य र ढुवानी भाडामा भएको वृद्धिले पनि आयात घटाउन भूमिका खेलेको बिग मिनले जनाएको छ। बिग मिनका अनुसार जनवरीदेखि मे महिनाको अवधिमा भारतको कुल विद्युत उत्पादनमा गत वर्षको तुलनामा 5% वृद्धि हुँदा नवकरणीय ऊर्जाको उत्पादन भने 22% तीव्र गतिले बढेको छ। गत मे 21 अत्यधिक गर्मी र लूका कारण भारतको पिक पावर डिमान्ड विद्युतको उच्चतम माग देशले अनुमान गरेको 270 गिगावाट भन्दा पनि माथि पुगेको थियो। केन्द्रीय ग्रिड नियामक ग्रिड इण्डियाको तथ्याङ्क अनुसार मे महिनामा भारतको विद्युत माग 11.2% बढेर 2 वर्ष यताकै उच्च बिन्दुमा पुगेको थियो। माग पूरा गर्न उपयोगिता प्रदायकहरूले 24 घण्टा उत्पादन बढाएपछि थर्मल ऊर्जा उत्पादन गत वर्षको तुलनामा 10% बढेको थियो, जुन मे 2024 पछिको सबैभन्दा उच्च हो। रिटर्सको विश्लेषण अनुसार सोही महिनामा भारतको नवकरणीय ऊर्जा उत्पादन अघिल्लो वर्षको तुलनामा 29.31% बढेर 27,58,00,000 किलोवाट घण्टा पुगेको छ। यो उत्पादन भारतको कुल ऊर्जा मिश्रणको रेकर्ड 17.9% हिस्सा हो। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ जन्ती बाख्रो मुभीबाट मुकुमुकुम्या।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसंग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
6: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन टिन कार्यक्रम विकली वर्ल्ड्समा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड्सहरू सुन सक्नुहुन्छ र कार्यक्रम तपाईँले हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मङ्गलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ कार्यक्रममा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड्सहरू सुन सक्नुहुन्छ अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज भनिरहेको छ कङ्गोमा 1000 भन्दा बढीमा इबोला संक्रमण पुष्टि डब्ल्युएचओ डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो डीआरसीका 1094 इबोलाको संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले जनाएको छ डब्ल्युएचओका अनुसार 277 मृत्यु भइसकेको छ डब्ल्युएचओले मङ्गलबार जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार हाल 387 बिरामीहरूले उपचार प्राप्त गरिरहेका छन् भने 115 निको भएका छन् त्यस्तै 44 व्यक्तिको मृत्यु शंकास्पद रहेको र 131 घटनाहरू पनि पुष्टि हुन बाँकी रहेको कङ्गोका अधिकारीहरूले बताएका छन् डब्ल्युएचओको हेल्थ इमर्जेन्सी अलर्ट एन्ड रेस्पोन्स अपरेसनका निर्देशक अब्दी रहमान महमूदले रोगको फैलावट र विस्तार तीव्र गतिमा भइरहेको मंगलबार स्विजरल्याण्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बताए 2 हप्तामा उपचार क्षमता पनि बढाइएको उनले बताए 19 स्वास्थ्य क्षेत्रहरूबाट उपचार सेवा बढाएर 500 शय्यसहित सेवा गर्न सक्ने अवस्थामा पुर्याइएको छ उनले भने प्रयोगशाला क्षमता पनि तीव्र रूपमा विस्तार गरिएको उनले बताए प्रकोपको सुरुमा राजधानी किन्सासामा प्रतिदिन लगभग 30 परीक्षण हुँदै आएकोमा हाल इटुरी उत्तरी किवु र दक्षिण किवु प्रान्तहरूमा 8 विकेन्द्रीकृत प्रयोगशालाहरूको सञ्जाल मार्फत प्रतिदिन 2000 परीक्षण सम्भव भएको उनले बताए हजुर विकली वेलनेसमा अब मिस्टर डीको आवाजमा रहेको गीत आगो लाग्यो

हजुर, किप्स एफएम 98.3 मा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ, 2025 को मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढी मानिस विस्थापित। द्वन्द, हिंसा, उत्पीडन तथा मानव अधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौं शरणार्थी प्रति सम्मान व्यक्त गर्दै यो वर्ष पनि जुन 20 विश्व शरणार्थी दिवस मनाइयो। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय UNHCR का अनुसार 2025 को मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढी मानिस उत्पीडन, द्वन्द, हिंसा, मानव अधिकार उल्लङ्घन वा सार्वजनिक शान्ति सुरक्षामा गम्भीर असर पार्ने घटनाका कारण विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरियाली अरब गणराज्य, म्यानमार तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गो लगायत मुलुकमा जारी संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको छ। राष्ट्रसंघले शरणार्थीको संरक्षण केवल मानवीय संवेदनाको विषय मात्र नभई विश्व शान्ति र स्थायित्वको आधार समेत भएको जनाएको छ। शरणार्थीलाई संरक्षण नपाउँदा परिवारहरू थप जोखिमपूर्ण यात्रामा जान बाध्य हुने, बालबालिकाको शिक्षा प्रभावित हुने तथा महिला र बालबालिकाहरू थप जोखिममा पर्ने बताइएको छ। सन् 1951 को शरणार्थी महासन्धि तथा सन् 1967 को त्यस सम्बन्धी प्रोटोकल शरणार्थी अधिकार संरक्षणका प्रमुख अन्तर्राष्ट्रिय कानूनी आधार मानिन्छन्। ती व्यवस्था अनुसार शरणार्थीलाई काम गर्ने, शिक्षा प्राप्त गर्ने, आवास पाउने, धार्मिक स्वतन्त्रता उपभोग गर्ने तथा पहिचान र यात्रा सम्बन्धी कागजात प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ। महासन्धिको मूल सिद्धान्त नन रिफाउन्डमेन्ट अनुसार कुनै पनि शरणार्थीलाई उसको जीवन वा स्वतन्त्रतामा गम्भीर खतरा रहेको स्थानमा फिर्ता पठाउन पाइँदैन। विश्व शरणार्थी दिवसले शरणार्थीको साहस, धैर्य र जीवन पुनर्निर्माणका प्रयासप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने जनाउँदै उक्त विश्व संस्थाले विश्वका विभिन्न देशका सरकार, दात्री निकाय, स्थानीय समुदाय तथा विश्व समुदायलाई शरणार्थीको सुरक्षा, सम्मान र अधिकारको संरक्षणका लागि साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ्गतर्फ लागौं। सङ्ग रहेको छ सम्हालिन्छ कहिले मन मुभीबाट, हराए हराए।

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 MHz, जस्तै हामीलाई इन्स्टा र टिकटकमा पनि भेट्न सक्नुहुन्छ यही आइडीबाट। यति भन्दै म निजल पनि आजको लागि बिदा भए, नमस्कार, टिके बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 यो कम्प्यानियन।

Life-Changing Quotes. सुन्दरता अनुहारमा होइन मनको उज्यालोमा हुन्छ, यो भनाई हो खलील जिब्रानको।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 98.3.

0: megahertz. Contact 567-3114. 567-3114.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
6: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड।
7: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
8: किप्स एफएम 98.3 मेगाहर्ज, योर कम्पानियन, योर कम्पानियन, योर कम्पानियन। English retro numbers, English retro numbers at 98.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षा

0: तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

life-changing quotes. यदि तपाई सूर्य जस्तै चमकिलो बन्न चाहनुहुन्छ भने पहिले सूर्य जस्तै जल्नु पर्ने हुन्छ।

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: kehi naulo
4: rochak
3: ani achamma lagne tathya haru Kips 98.3 FM ma karyakram radio ma rochak
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा
5: पुरै एक घण्टा तीनवटा मुभिजका सुपरहिट गीतहरू
6: 3 in 1
7: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम

Kips 98.3 FM, your companion.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
3: Bollywood Golden Hits.

0: Uh-uh. Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz. Your companion. Just tune in.
1: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।